0: آج فیفا عالمی کپ میں گروپ مرحلے کے تحت مختلف اہم مقابلے کھیلے جائیں گے. گروپ کے میں ہاؤسٹن میں رات 10:30 بجے پرتگال کا مقابلہ ازبکستان سے ہوگا. وہیں گروپ ایل کے تحت دیر رات 1:30 بجے بوسٹن میں انگلینڈ اور گھانا آمنے سامنے ہوں گے. بعد میں صبح سویرے 4:30 بجے ٹورنٹو میں کروشیا کا مقابلہ پاناما سے ہوگا. جرمنی کے شہر سول میں جاری آئی ایس ایس ایف جونیئر عالمی چیمپئن شپ میں بھارت کے لیے آج کا دن بھی شاندار رہا اور اس نے مزید 3 تمغے حاصل کیے, جن میں چاندی کے 2 اور کانسے کا 1 تمغہ شامل ہے. شیوا نروان نے مردوں کے 10 میٹر ایئر پسٹل جونیئر مقابلے میں شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے چاندی کا تمغہ جیتا, جبکہ یوگ پرتاپ سنگھ راٹھور نے بھی اسی مقابلے میں کانسے کا تمغہ جیتا. آخر میں خاص خبریں ایک بار پھر. وزیراعظم نے مودی نے کہا ہے کہ سیکیورٹی سے متعلق اشتراک کو مستحکم کرنے اور دہشت گردی اور سائبر سیکیورٹی جیسے چیلنجوں سے نپٹنے میں برکس کا اہم رول ہے. صدر جمہوریہ دروپدی مرمو نے شہر اعزاز سے متعلق دوسری تقریب میں پدم ایوارڈز عطا کیے. صحافی پی نارائنن, ٹینس کے سرکردہ کھلاڑی وجے امرت راج, اداکار مموتی اور آر مادھون اور گلوکارہ الکا یاگنک پدم ایوارڈ حاصل کرنے والوں میں شامل ہیں. حکومت نے کہا ہے کہ وہ ایل نینو کی وجہ سے کمزور مانسون کے اثرات کے امکان سے نمٹنے کے لیے کسانوں کی مدد کی خاطر پیش کی تیاریاں کر رہی ہے. امتحانات کی نقاط سے متعلق قومی ایجنسی این ٹی اے نے انڈر گریجویٹ کورسز میں داخلوں کے لیے مشترکہ یونیورسٹی داخلہ امتحان کے نتائج کا اعلان کر دیا ہے. بھارتی موسمیات محکمے نے کل تک دلی, ہریانہ, چنڈی گڑھ اور مغربی اتر پردیش میں گرج چمک کے ساتھ تیز ہوائیں چلنے کے لیے اورنج الرٹ جاری کیا ہے. اس کے ساتھ ہی خبروں کے بلٹن ختم ہوا.
1: میڈیم ویو 401.61 میٹر ارتھات 747 کلو ہرٹز پر ہم آکاشوانی کے لکھنؤ کیندر سے بول رہے ہیں. پرستوت ہے فلم سنگیت کا فون ان کاریکرم ہیلو میری پسند. नमस्कार साथियों, स्वागत है आपका कार्यक्रम हेलो मेरी पसंद में, एक ऐसा कार्यक्रम जहां गूंजती हैं आपकी पसंद की धुनें. साथियों, स्टूडियो की घड़ी में समय हो चुका है 9:30 और यही वो समय है जब आप करते हैं हमसे ढेर सारी बातें. मैं हूं आपकी अपनी रेडियो साथी शिवानी वर्मा और आने वाले कुछ पल हम साथ बिताएंगे उन गीतों के संग जो आपने चुने हैं. چاہے وہ بیتے زمانے کی کوئی یاد ہو یا آج کے دور کا کوئی پسندیدہ نغمہ, یہ کاریکرم ہے صرف آپ کی فرمائشوں کے لیے. تو اگر آپ کے دل میں بھی کوئی گیت ہے جسے آپ سننا یا کسی کو سنانا چاہتے ہیں تو جلدی سے اٹھائیے اپنا فون اور ڈائل کریے ہمارا نمبر. ہمارا نمبر ہے 0522-22-38825. نمبر ایک بار پھر سنیں, 0522-22-38825. तो चलिए जुड़ते हैं हमारे आज के पहले कॉलर से और देखते हैं किस श्रोता की पसंद बन रही है आज की पहली पेशकश. हेलो.
2: हेलो
1: जी, कौन बात कर रहे हैं और कहां से बात कर रहे हैं?
2: हेलो, शुभ संध्या.
1: शुभ संध्या
2: जी, मैं अनूप कुमार भट्टाचार्या बात कर रहा हूँ. मेरा गांव का नाम है राम कृष्ण नगर, डिस्ट्रिक्ट है श्री भूमि, आसम से तालुका थे,
1: है ना? जी अनूप जी, आपने हमें बहुत दूर से फोन किया है.
2: जी बहुत बहुत अच्छा लग रहा है, मतलब आकाशवाणी लखनऊ में फोन लगाना और फोन अचीव करना एक के, मतलब एक गजब के मोमेंट होता है ना?
1: बिल्कुल, आपका हमारे कार्यक्रम में बहुत बहुत स्वागत है.
2: आपकी हंसी बहुत प्यारी लगती है.
1: शुक्रिया.
2: आपकी हंसी बहुत प्यारी लगती है, आपकी हर खुशी हमें हमारी लगती है.
1: वाह क्या बात है.
2: कभी दूर ना करना खुद से हमें, आपकी दोस्ती हमें जान से प्यारी लगती है ना?
1: बिल्कुल, क्या बात है. चलिए अनूप जी बताइए आज गाना कौन?
2: और हेलो
1: जी जी बताइए
2: जी. और बहुत अच्छा लगता है और आज इस प्लेटफॉर्म में एक गाने का लुत्फ उठाना चाहता हूँ. फिल्म का नाम है दिन रात और दिन
1: जी.
2: और गाने का